0: अपना शहर अपना घर मटियारी और मटियारी की आवाज
1: GFM 91.6।
2: It's 9 a.m. This time check is brought to you by
3: White-ish Beauty Cream Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
4: अब आप सुनेंगे GFM नेटवर्क पर KTN News.
5: जी हुरमत ऐं सलामती असांजी रेल लाइन आहे मका मुकरमा ते ड्रोन हमले जी कोशिश सॼी दुनिया जे मुसलमान में सख़्त कावड़ ऐं दुख पैदा कयो मका ज्वाइंट डिफेंस एग्रीमेंट तहत पाकिस्तान सऊदी अरब जो साथ ॾींदो अमरीका ईरान विच में जंग ख़तम थियण घुर्जे नाज़ुक मोड़ ते पाकिस्तान इस्लामाबाद मुफ़ामती यादाश्त नामे वसीले ईरान ऐं अमरीकी खे ॻाल्हियुनि जी मेज़ ते विहारे तारीख़ी अॻभिराई कई वज़ीर आज़म शहबाज़ शरीफ़ गॾियल क़ौमुनि जे जनरल असेंबली इजलास खे ख़िताब दौरान सफ़ारती ऐं दिफ़ाई मुआवज़े ख़िदमतुनि ते फील्ड मार्शल सैयद आसिम मुनीर खे ख़राज तहसीन पेश कंदे चयो त ख़िते में जंग जो ख़ात्मो चाहियूं था पाकिस्तान अमरीका ऐं ईरान खे ॻाल्हियुनि जे मेज़ ते विहारियो जंग सबबि हरमुज़ लंघ जहिड़ा आम सामूंडी रस्ता सख़्त दबाउ में अची विया आलमी मैशियत जे मर्कज़नि हरमुज़ लंघ ऐं बाबुल मदब खे खुलियल रहणु घुर्जे
6: Pakistan faced external aggression from India under a false pretext. Pakistan exercised its inherent right of self-defense under Article 51 of the United Nations Charter. Our brave and valiant armed forces under the courageous leadership of Field Marshal Syed Asim Munir responded with precision and professionalism. They silenced the enemy. repulsed its attack and taught it a lesson it shall never ever forget
5: وزیر اعظم شہباز شریف چيو آهي ته گذريل سال پاڪستان ڀارت جي بنا جواز جارحيت کي منهن ڏنو فيلڊ مارشل جي جرئت مداني قيادت ۾ بهادر فوج پيشوراڻي صلاح سان دشمن کي خاموش ڪرائيندي ڪڏهن نه وسارڻ جوڳو سبق سيکاريو وزیر اعظم جو ٻن ایٹمی طاقتن وچ میں جنگ روکن تے صدر ڈونلڈ ٹرمپ جی وقت سر مداخلت جو اعتراف ولائل کشمیر تکرار جو منصفانو حل انتہائی ضروری ہے اٹھ ڈاکن کا کشمیری عوام گجل قومن طرف ڈسی رہو ہے گجل قوموں کشمیرین جے حق خود ارادت بابت پانچو وعدو پورو کن پاکستان کشمیری بھائرن بہنوں کے اخلاقی سیاسی سفارتی حمایت جاری رکھ دو فلسطینی عوام نسلن کا آزادی جی جنگ وڑی رہو ہے اسرائیلی تشدد جو اولندے کنارے تائیں پکڑجن تائیں گھنٹی جوگو آئے فلسطینین جی زبردستی بے دخلی اسرائیل جی نسل کشی وارے ایجنڈا کے ظاہر کرے تھی 1967 کا پریاں وارن سرحدن تے بدل آزاد فلسطینی ریاست جو قیام چاہن تھا لبنان شام خلاف جاری اسرائیلی جارت بمذمت جوگی آئے مکہ معاہدے میں شامل ملکن جی چیف آف ڈیفینس فورسز ہیں چیف آف جنرل اسٹاف جو سعودی عرب میں اجلاس آئی ایس پی آر موجب اجلاس میں سیکیورٹی صورتحال سعودی عرب کے درپیش خطرن جو جائزو ورتو ہو اجلاس میں مکہ مکرمہ جی شہری آبادی اقتصادن عداوتن تے حملن جی مذمت شرکت کرن ہتھیار بند فوج جی پشاورن صلاحیتن

0: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ان میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن دیہن میں ڈارک اسپاٹس کے کرے ختم ائی دی قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر دیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
1: کیا بات ہے, بہت ہی بیوٹیفل سا قصیدہ جو کہ آپ نے یہاں پر انجوائے کیا. اسی کے ساتھ ساتھ پروگرام سن رہے ہیں وائٹ ایشین ڈی اسکن بیوٹی شو, اسپانسرڈ کیا جا رہا ہے ڈی اسکن بیوٹی پروڈکٹس کے تعاون سے. اور یہاں پر ڈی اسکن بیوٹی پروڈکٹس آپ کی خوبصورتی کے لیے بہت زیادہ ضروری, اور کیوں ضروری ہے یہ بتایا جائے گا. اگر آپ بھی ڈی اسکن بیوٹی پروڈکٹس کا استعمال کرنے والے ہیں تو جلدی سے استعمال کیجیے بابو, کہیں دیر نہ ہو جائے, ایسا نہ ہو کہ بھائی سارے لوگ خوبصورت ہو جائے بس آپ ہی پیچھے رہ جائے. تو آپ نے بھی جلدی جلدی سے ڈی اسکن بیوٹی پروڈکٹس کا پرچیز کرنا ہے, ڈی اسکن بیوٹی پروڈکٹس کو استعمال کرنا شروع کرنا ہے, اور ڈی اسکن بیوٹی پروڈکٹس کے بارے میں جانتے جانا ہے کہ ڈی اسکن بیوٹی پروڈکٹس آپ کیوں استعمال کرنے والے ہیں. اسی کے ساتھ ساتھ آپ تمام لوگوں کو ویلکم کرنے کے ساتھ ساتھ یہ بتائیں کہ آج کے پروگرام میں آپ لوگوں سے سوال کیا پوچھا جائے گا, اور اسی کے ساتھ ساتھ آپ کو کیا طریقے کار فالو کر کے ہمارے پروگرام میں جو ہے نا وہ شامل پروگرام ہو سکتے ہیں. تو اگر آپ ہمارے پروگرام کا حصہ بننا چاہتے ہیں تو کیا طریقے کار ہوں گے بتاتے ہیں, لیکن آج کے پروگرام کا جو سوال ہے وہ آپ لوگوں کے ساتھ شیئر کر دیں. بالکل جی, تو آج کے پروگرام کا جو آپ لوگوں سے سوال پوچھا جا رہا ہے وہ ایک پہیلی ہونے والی ہے, اور پہیلی کچھ اس طرح سے ہوگی کہ آپ مجھے بتائیے کس چیز کو دیکھنے کے لیے, ہاں جی کس چیز کو دیکھنے کے لیے اس چیز کی ہی ضرورت پڑتی ہے. یہ کیا ہو سکتا ہے, کس چیز کو دیکھنے کے لیے اسی چیز کی ضرورت پڑ سکتی ہے, آپ مجھے بتائیں جلدی سے. اور اگر ہمارے پروگرام کا حصہ بننے والے ہیں تو کیا کریں گے, اپنا سیل فون اٹھائیے, موبائل کے رائٹ آپشن میں جائیے, ٹائپ کیجیے ایل آر کے سنگل اسپیس دیجیے, اپنا نام لکھیے, پورا میسج لکھیے اور اسے سینڈ کیجیے 8881 پر. اگر آپ مجھے فیس بک پر سننے والے ہیں, فیس بک پر جوائن کرنے والے ہیں تو جی لاڑکانہ FM 88.8 ہمارا پیج ہے جناب. آپ جیسے ہی سرچ کرتے تو آپ کو آرام سے ہمارا پیج مل جاتا ہے, وہاں پر آپ جیسے ہی آئیں گے تو آپ کو ہمارے پروگرام کی لائیو پوسٹ مل جائے گی, جیسے آپ لائک کریں گے کریں گے اور شیئر کر دیں گے. تو پوسٹ کو لائک کیجیے, کامنٹ کیجیے اور شیئر کرتے جائیے, اور مجھے بتائیے آپ بھی ہمارے ساتھ موجود ہیں, آپ بھی ہمارے پیارے پروگرام کا حصہ ہیں. اور مجھے یہ بتائیے جناب ٹاپک کے اوپر آپ کا کیا جواب ہونے والا ہے کہ وہ کیا ہے جسے دیکھنے کے لیے اسی چیز کی ضرورت پڑ جاتی ہے. اور اسی کے ساتھ ساتھ اگر آپ بھی ڈی اسکن بیوٹی پروڈکٹس کو اپنے قریبی جنرل اسٹورز پر اویلیبل کرانا چاہتے ہیں, کیونکہ یہ سب سے بڑا مین پوائنٹ آ جاتا ہے کہ جب آپ جو ہے نا پرچیز کرنے کے لیے جاتے ہیں ڈی اسکن بیوٹی پروڈکٹس, اور آپ لوگوں کو دکاندار جو ہے نا وہ چونا لگا دیتا ہے, آپ کو کوئی اور پروڈکٹ پکڑا دیتا ہے جیسا کہ بھائی یہ لے جائیں, یہ پروڈکٹ جو ہے نا آج کل چل رہا ہے اچھا ہے بلا بلا بلا. تو اگر آپ بھی اس طرح کے اسکیم سے بچنا چاہتے ہیں, آپ چاہتے ہیں کہ بھائی ہم صرف اور صرف ڈی اسکن بیوٹی کریم ہی پرچیز کریں, تو آپ کو جو نمبر پروگرام میں بتاتی ہوں نا اور نمبرز کے اوپر رابطہ رکھا کریں, انہیں کال کیا کریں, انہیں میسج کیا کریں, انہیں بتایا کریں کہ ہم فلاں جگہ سے آپ کا پروگرام سنتے ہیں, فلاں جگہ پر ڈی اسکن بیوٹی کریم نہیں مل رہی ہے تو آپ اویلیبل کرا دیں, یا پھر ہمیں بتا دیں کہ کہاں کہاں پر اویلیبل ہے تاکہ ہم جا کر جو ہے نا وہاں سے پرچیز کر سکیں. تو ڈی اسکن بیوٹی کریم کی کیا کیا نشانیاں ہیں وہ بھی آپ لوگوں کو بتاؤں گی, اور ساتھ ساتھ آپ ذرا نمبر نوٹ کر لیجیے سب سے پہلے. تو آج کا جو نمبر ہونے والا ہے پروگرام کا وہ ہوگا جناب 0332738403 09, بڑی 3 73 84 390. اینڈ یور نمبر آئے 03-12-50-25-907, بڑی 312-50-25-970. ہی بئی نمبر تمہیں ڈائل کرو, پانچ قریبی جنرل اسٹور سے اویلیبل کرایو بابا ڈی اسکن بیوٹی کریم کے. اینڈ ڈی اسکن بیوٹی کریم آلریڈی اگر اویلیبل آئے پر تمہیں ڈی اسکن جو فیس واش کون ملی رہے ہو تو کوئی بھی تمہارا نمبر تھی رابطہ کرے, ڈی اسکن جو فیس واش ہے نا وہ پانچ قریبی جنرل اسٹور سے اویلیبل کرایو بیٹھو, ٹھیک ہے. تو ہی جناب تمہاں جی آسانی چلائے ہوندا جی, تاں پریشان نہ تھیو, ائیں تاں کے خبر ہو جے تے تاں کتے وینا تو تاں کے ڈی اسکن بیوٹی کریم آرام سے ملی سکے تھی. سو ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش لگائیندا رہو ائیں خوبصورت تھیندا رہو. ان کے علاوہ جے کے مانو سے فیس بک تے موجود ہیں بابا, پوسٹ کے لائک اینڈ شیئر لازمی کرنا کرو, تاں جو کم ہوندو ہے پان جو کم ایمانداری سے کرنا کرو جی. دسو ماں پان جو کم ایمانداری سے کیاں تھی, تو تاں بھی پان جو کم ایمانداری سے کرو, ساری پوسٹ کے لائک اینڈ شیئر کرے سڑیندا کرو جی. الائی سارے माण्हुनि खे असां ॿुधाए सघूं त बाबा साईं तव्हां बि टी स्किन ब्यूटी क्रीम जो इस्तेमालु करे सघो था ऐं टी स्किन ब्यूटी क्रीम तव्हांजी स्किन जे लाइ बि केतिरी ज्यादा ज़रूरी आहे। उन खां अलावा फरवा गुल हमारे साथ मौजूद आहिनि। वालेकुम अस्सलाम, गुड आफ्टरनून, हैव अ नाइस डे। मैं ठीक हूं जी, आप बताएं कैसी हैं? ठीक ठाक है। और मोहम्मद जमान हमारे साथ मौजूद है, गुड आफ्टरनून एंड वेलकम माई स्वीट बुआ जी, ऑसम शो, थैंक यू वेरी मच प्यारे भाई। और हमारे साथ फहीम शेख, कहते हैं कि रूह के राहत हुई जमानो बेमिसाल हो, मासूम जवानी हुई बाराणो को ख्याल हो, न याद कहें जी न कहें जो इंतजार हो, न उजागो अखिन के नई बेचैनी दिल के, नई को बेवफा यार हो, मगर उस्ताद वा तदें जी गाला जदें न को न कहें सा प्यार हो। या गाल तदें जी थी सके थी। वालेकुम अस्सलाम वालेकुम अस्सलाम मदद, और कहती है केड़ा हाल आए, खुश आयो सफा चाक स्लेट कलम गाड़ी मस्जिद डबी असम विची वयासी प्रोग्राम ते लाजवाब आए हमेशा जिया तमाम आगे, थैंक यू सो मच प्यारा भा मोहब्बत वन प्रोग्राम बुधो पया। नसर मोहम्मद भट्टी भाई हमें सुन रहे, कहते अकेलो रहन अकेलो विढ़ण अकेलो जीअण सिखो, दुनिया कहजी ना है। अस्सलाम वालेकुम अठियारी से नजर मोहम्मद भट्टी भाई हमें सुन रहे, प्रोग्राम जबरदस्त, थैंक यू वेरी मच प्यारे भाई। और अलीशा आ चुकी है, कहती अलीशा और किसी ने सच कहा है कि सुकून की बात करो तो वो अपने मनपसंद शख्स के अलावा और कहीं नहीं मिलता। अल्लाह साईं, ये आपने बड़ी अच्छी बात शेयर कर दी। और हमारे साथ बतूल हैं, बतूल मेमन कहती हैं अस्सलाम वालेकुम, आई एम बतूल मेमन फ्रॉम सिटी मटियारी से, माशाल्लाह आपका प्रोग्राम तमाम बेहतरीन है, जब आपका प्रोग्राम स्टार्ट होता है तो हम सारे साथ बैठकर आपका प्रोग्राम खुशी से सुनते हैं, और अम्मी ने आपको सलाम भेजा है। वालेकुम अस्सलाम अम्मी जान, और कहती है कि सारे सुनने वालों को भी सलाम, आपकी पूरी टीम को बतूल की तरफ से सलाम। सॉन्ग प्लीज चलाना निगत नाज का है, समझा थी तोखे हीरो नंबर वन, मां ॾिसां थी मिलियो त हलाए वठूं था तव्हांजे लाइ गानो, थैंक यू बतूली तव्हां सां सगड़ मौजूद आहे। और हमारे साथी जी महर इरफान सियाल साहब कहते हैं ग्रेट होस्टिंग मैम आज, थैंक यू वेरी मच सर जी। और मोहम्मद जमान कहते हैं माई नेबर्स वेटिंग इन, अच्छा हाँ हाँ बिल्कुल, आप उनको मशवरा दीजिए, डी स्किन ब्यूटी क्रीम जो है ना वो दो दिनों में बहुत अच्छे रिजल्ट दे रही है, तो आप उन्हें बोलिए कि भाई डी स्किन ब्यूटी क्रीम लगा लें, आप लगाना स्टार्ट कीजिए, आपको अच्छे खासे रिजल्ट मिल जाएंगे। तो डी स्किन ब्यूटी क्रीम का मशवरा आप सबको दे सकते हैं, वो भी इजीली, और ये जना मेडिकेटेड फार्मूला है तो कोई टेंशन की बात भी नहीं, कहीं जी स्किन भी खराब न थींदी, ऐं हर स्किन वारो माण्हू आराम सां डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल करे सघे थो। तव्हां बि लाज़मी इस्तेमाल कयो, जी तव्हांखे ख़बर पए त बाबा डी स्किन ब्यूटी क्रीम छो तव्हांजी स्किन जे लाइ ज़रूरी आहे। अच्छा चाचा खालिद आ चुके हैं, वालेकुम अस्सलाम बेटा सॼो, कीअं आहियो, खुश आहियो, कीअं गुज़रियो जुमे जो ॾींहुं? जुमे जो ॾींहुं बस निंडरा कंदे गुज़रियो आहे। और फरवा गुल कहती आप ही अर्ज़ किया है, मैं खामोश हूं तो पत्थर ना समझ मुझे, मेरे दिल पे असर हुआ है किसी अपने की बात का, सही। और चाचा खालिद कहते हैं जबरदस्त आगाज डी स्किन ब्यूटी क्रीम शो जो, जबरदस्त कसीदे सा, थैंक यू वेरी मच चाचा। और मोहम्मद जमान कहते हैं दिस शो इज वीआईपी, थैंक यू वेरी मच। अखलाक भाई हमारे साथ हैं, बहुत शुक्रिया। और महर इरफान सियाल साहब गुड आफ्टरनून आपको भी, वेलकम के साथ। इमरान अली उज्जैन हमारे साथ ही, वालेकुम अस्सलाम आरजे सिदरा मुस्कान, बिल्कुल ठीक ठाक है। आप हमें मोरी खान सुल्तान मोरी खान तवां सां के ज्वाइन कयो आहे, सो थैंक यू थैंक यू। ऐं तव्हां जे एरिया में ॿुधायो डी स्किन ब्यूटी क्रीम मिली थी कोन? और वासा भाई हमारे साथ मौजूद है, मुंहिंजी प्यारी भेण कहिड़ा हाल आहिनि, ख़ुशि आहियो सफ़ा, तव्हांजी प्यारी भेण ख़ुशि मज़े में आहे। और बरकत रमादानी जमाली बलोच में सुन रहे हैं, बलोचस तव्हां से भाई को वेलकम कहते हैं। अलीशा कहती है बिलीव मी यू आर इन माई माइंड ऑल द टाइम, यकीन कयो तव्हां हर वक़्त मुंहिंजे ज़हन में, अल्लाह साईं यकीन अची वियो। और कहती कोई अच्छा सा सॉन्ग लॻाए मेरे प्यारे भाई सदाम हुसैन चांडियो के लिए, ओके आई विल ट्राई। और फरवा कहती हैं आप ही आपके शो लाइक को शेयर कर दिया, बहुत शुक्रिया। चाचा कहते हैं कि आईना उनको दिखाया तो बुरा मान गई, टॉपिक आंसर आईना दिखाया तो बुरा मान गई, अरे भाई आजकल के मुनाफ़त भरे लोगों की सच्चाई है। और इन खां अलावा फहीम तव्हां बि टॉपिक जो जवाब ॾिनो आहे, और अबू हनी पलबलोची तव्हां बि टॉपिक जो जवाब ॾिनो आहे। हिदायतुल्लाह हमारे साथ मौजूद है, वालेकुम अस्सलाम, सबके मैसेजेस शामिल प्रोग्राम रखूंगी, लेकिन यहाँ पर टाइम हुआ है जनाब शॉर्ट कमर्शियल ब्रेक का, और शॉर्ट कमर्शियल ब्रेक की जानिब जाएंगे, उसके बाद जल्दी से वापसी आकर आप लोगों को डी स्किन ब्यूटी क्रीम के बारे में डिटेल्स से बताऊंगी कि डी स्किन ब्यूटी क्रीम का इस्तेमाल आप लोगों के लिए क्यों जरूरी है। और तब तक आप ऐसा कीजिए, नंबर्स के ऊपर राबता करती रहिए, और हमारी पोस्ट को लाइक और शेयर करती रहिए, और मुझे बताइए आप मुझे कहां से सुन रहे हैं, और आपके यहां डी स्किन ब्यूटी क्रीम मिली या फिर अभी तक नहीं मिलनी चाहिए? बाबा मिलनी चाहिए, जल्दी जल्दी अपने करीबी जनरल स्टोर पर अवेलेबल कराइए और इस्तेमाल करते जाइए। ओके सो मैं जरा यूं जाकर यूं वापस आती हूँ, स्टेट यूनिवर्सिटी कनेक्टेड इन की प्लेस ने व्हाइट एज एंड डी स्किन ब्यूटी शो स्पॉन्सर बाय डी स्किन ब्यूटी प्रोडक्ट्स, लगाइए और खूबसूरत हो जाइए।